0: सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपरान्ह 2 बजे बस्दैछ। समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालन स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुललाई आमन्त्रण गरिएको छ। सरकारले अहिलेसम्म 14 स्थानीय तहबाट नापी तथा मालपोत सम्बन्धी सेवा दिन थालेको छ। सुरुमा कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा शुरू भएको थियो। त्यसपछि हालसम्म झापाको शिव सत्ताक्षी नगरपालिका, उदयपुरको चौदन्नीगढ़ी नगरपालिका, काभ्रेपलाञ्चोको भुम्लु र रोशी गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, दैलेखको भगवती माई गाउँपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका, कैलालीको धनगढ़ी उपमहानगरपालिका, चितौनको कालिका नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, सराईको ईश्वरपुर नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र दोलखाको बैतेश्वर नगरपालिका गरी 14 स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा शुरू भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजना अन्तर्गत सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत सेवा विस्तार भइरहेको छ। स्थानीय तहबाटै सेवा पाउन थालेपछि नागरिकले जग्गा प्रशासन सम्बन्धी कामका लागि जिल्ला सदरमुकाम मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ। परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अप्नाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ। परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने जनाएको छ। आन्दोलनका क्रममा जनधनको क्षति हुनेका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड़, बजार पसल बन्द गराउने तथा लुटपाट जस्ता घटनाप्रति दुःख व्यक्त गर्दै आम नागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको हो। अख्तियारले कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कहार विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा 5 लाख जम्मा भएको पुष्टि भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2079
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नेपाली पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ। बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमश्रृङ्खलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा बिहिबार मध्यराती हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्। टोलीमा अमेरिकी, चिनिया, ओमानी 1-1 जना र 5 जना नेपाली नागरिक छन्। टोलीका नेता निर्मल पूजाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमाल मध्ये मानिन्छ। पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। धनुषामा लगाइएको कर्फ्यू बिहान 2 घण्टाका लागि खुकुलो बनाइएको छ। अहिले 8 बजीसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यू खुकुलो गरिएको हो। बिहान 8 बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यू पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ। कर्फ्यूको समयमा अत्यावश्यक सेवा नियमित सञ्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, संचारकर्मी र रेडक्रस, तीर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिलाई भने परिचय पत्रको आधारमा आउजाउ गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवानगंज पुग्नु भएको छ।

0: गएर राति 11:30 बजे पालिका पुगेका उहाँले स्थानीय सामाजिक अगुवासँग छलफल गर्नुभएको छ। देवानगंज गाउँपालिकाको कप्तानगंज गाउँ पनि पुग्ने कार्यक्रम छ। त्यहाँ उहाँले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ। मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढ़िरहेका बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना भएको थियो। देवानगंजको कप्तानगंजमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि शुरू भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीले गृहमन्त्री गुरूङको उपस्थिति खोजेका थिए, तर उहाँले आफ्ना पीएलाई पठाउनु भएको थियो। सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। सुनसरी घटनालाई 5 दिनदेखि नजरअन्दाज गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न थाल्नु भएको छ। संसद, राजनैतिक दल, राष्ट्रपतिदेखि प्रशासनिक संयन्त्रलाई समेत व्यवस्था गर्दै आफ्नो मनमौजी शैली अपनाउँदै आएका बालेनले हिजो भने फरक शैली अपनाउनु भयो। प्रधानमन्त्री भएपछि 4 महिनासम्म राष्ट्र प्रमुखको रूपमा एकपटक पनि शिष्टाचार भेट गर्न नगएका उहाँ गएराति शीतल निवास पुगेर 15 मिनट संवाद गर्नु भएको छ। यसअघि शीतल निवासमा हुने शपथ लगायतका औपचारिक कार्यक्रममा मात्रै जाने गर्नु भएको थियो। रासुपाका सभापति रवि लामिछानेले विगतमा भेट्दै सत्तारूढ दलबाट ब्रिफिङ गर्ने गर्नुभएको थियो। सुनसरी घटनापछि पनि लामिछानेले 2 दिनअघि राष्ट्रपतिलाई भेट्नु भएको थियो, तर चुपचाप रहेका प्रधानमन्त्रीले हिजो राष्ट्रपतिलाई भेट्न खोजेपछि शीतल निवास गएर अहिले भइरहेको स्थितिबारे ब्रिफिङ गर्नुभएको थियो। नेपालको संविधान अनुसार राष्ट्रपति संवैधानिक पद हो, तर कार्यकारीले गरेका कामहरूमा बेला बखत शिष्टाचार रूपमा ब्रिफिङ गर्ने चलन छ। नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच हिजो गुण्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो। राजनीतिक स्थायित्वमा असर पार्ने गरी निर्णय लिन नहुने भन्दै हिक्मत कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन हुने एमाले जनाएको छ। संविधानको धारा 168 को 5 बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उहाँलाई निरन्तरता दिने सहमति जुटेको हो। अध्यक्ष ओली कार्की हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहनुहुन्थ्यो। त्यसै अनुसार मेन्याङ्बोसँग ओलीले कुरा गर्नुभएको थियो, तर पार्टी केन्द्रीय सचिव समेत रहेका कार्कीले राजनैतिक अस्थिरता निम्तने गरी सरकार परिवर्तन गर्न नहुने तर्क गर्नुभएको थियो। कार्कीलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले साथ दिनुभएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
1: परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति

प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको प्रश्न पार्नु भएको छ। स्वास्थ्य तथा कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च प्राथमिकता दायित्व भएको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनाबारे राष्ट्रपतिसँग छलफल गर्नुभएको छ। सुनसरी घटनापछि बढ्दो तनावबीच प्रधानमन्त्री शाहले गए राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम गर्न सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपति पौडेलले सबै राजनैतिक दल र सरकारवाला पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामशाह प्रसाद यादवसँग पनि टेलिफोन संवाद गर्दै वर्तमान अवस्थाबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बेलायती सेनाका पूर्व रोयल मरिन नेपाली पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोडपिक हिमालमा हिम पहिरोमा परेर सम्पर्कविहीन भएको छ। पाकिस्तानको कराकोरम हिमश्रृङ्खलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिकमा हिजो मध्याह हिम पहिरो गएको थियो। त्यसै त 10 सदस्यीय टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानको पर्वतारोहण अधिकारीहरूले बताएका छन्। टोलीमा अमेरिका, चिनिया, ओमानी 3 जना सहित 5 नेपाली र अन्य देशका आरोही छन्। मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको जनाएको छ। सुनसरीको कप्तानगंजमा 2 जना युवाको ज्यान गएको घटनामा पीड़ित पक्ष र सरकारबीच सम्झौता भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट गृहमन्त्री

0: सुदन गुरुङबीच गैराती सम्झौता भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरुङ, ओम प्रकाशका अभिभावक कृष्णदेव मेहता र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकको आज अन्तिम संस्कार गरिने भएको छ। सरकारवालाले मानव बेचबिखन तथा ओसार प्रसार सम्बन्धी पहिलो संशोधन विधेयकलाई वर्तमान चुनौती र प्रविधिको विकास अनुसार समय अनुकूल बनाउनु पर्नेमा जोड़ दिएका छन्।
1: महिला कानून र विकास मञ्चले बिहिबार विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचबिखन र ठगीका नयाँ स्वरूप देखेकाले विधेयकले ती विषयलाई समेट्नुपर्ने आवश्यकता औल्याइएको हो। कार्यक्रममा सह न्यायाधिवक्ता सोमकान्त भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्था, अपराधमा संलग्नता, प्रभाव, अपराधका प्रकार, कारण, स्वरूप, अभियोजन तथा सुधार गर्नुपर्ने पक्षबारे बताउनु भएको थियो। अनुसार नेपालबाट हरेक वर्ष करिब 35,000 व्यक्ति मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा पर्ने गरेका छन्। नागरिक ठगी, शोषण र असुरक्षाको जोखिममा रहेको तथा भिजिट भिसा, सामाजिक सञ्जाल र प्रविधिको दुरूपयोग गरी मानव बेचबिखन तथा ओसार पसारका घटना बढ़िरहेको उल्लेख गरिएको थियो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद अधिकारीले संशोधन विधेयकले सीमा पार हुने अपराधलाई समेत समेट्ने बताउनुभयो। उहाँले अपराधको स्पष्ट परिभाषा, कानूनी व्यवस्था र कानूनी सहायताको एकद्वार प्रणालीलाई विधेयकमा समावेश गरिने जानकारी दिनुभयो। मन्त्रालयले यो वर्षलाई कानून निर्माणको वर्षका रूपमा अघि बढ़ाएको र 165 कानून निर्माण गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो। महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव वसन्त प्रसाद पन्तीले कानूनमा भइरहेको सुधारलाई सकारात्मक रूपमा लिन आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय नीतिको कार्यान्वयनसँगै विधेयक संशोधनले मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
0: आज साउन 15 खीर खाने दिन। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्ये उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण रूपमा।
2: Right.

0: प्रधानमन्त्री बालन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेशका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन गएराती फेसबुक मार्फत सार्वजनिक भएको हो।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: नेपाली काँग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा भएका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सुनसरी र सिराहामा तीनजना नेपाली नागरिकको ज्यान गएको र धेरै घाइते भएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र गृह प्रशासनको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभयो।
2: एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनुपर्छ। किनकि योभन्दा पहिले पनि हामीले देखेका छौँ, एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पुरा गर्दैन। दोस्रो, यस्तो सन्दर्भहरूमा गहिराईमा गएर छानबिन अनुसन्धान हुँदैन। त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीलाई थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनुपर्छ, समिति बनाउनुपर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने हो त्यो लडाइँ हामी लड्छौँ। तर यहाँ विषय संघीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ।

0: पृथ्वी प्यारेन्टका लागि परिचालित नेपाली सेनालाई गोली चलाउन सक्ने अधिकार दिइएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलले हिजो महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाउँदै सेना परिचालनका लागि अनुरोध गर्नुभएको हो। कर्फ्यू आदेश कार्यान्वयन र शान्ति व्यवस्था कायम गर्न नेपाली सेना परिचालन गर्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय प्रशासन ऐन 2028 अनुसार पत्र पठाइएको सीडीओ लुइटेलले बताउनुभयो। पत्रमा कार्यवाहीका क्रममा शान्ति सुरक्षा नियन्त्रणमा राख्न आवश्यकता अनुसार न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउन सक्ने अधिकार दिइएको उल्लेख छ। सीडीओ लुइटेलका अनुसार नियमित प्रक्रिया अन्तर्गत सेना परिचालनका लागि पत्र पठाइएको हो। चारवटै सुरक्षा निकाय परिचालन हुने भएकाले सेना पनि परिचालन गरिएको उहाँले बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङभित्र र बाहिरको सबै काम सकेर कार्तिकभित्रै सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ। पाँच वर्षभित्र सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना रहेको छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रु भएको थियो। त्यति बेला 40% काम सकिएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ। सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गरेपछि मात्रै बाहिरी सड़क स्तर उन्नति, बाइपास सुरुङ, रकसेट र स्लोप निर्माणको काम सुरु गरिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: the app,
1: and on your smart speaker.
0: Play BFBS.
1: This is BFBS,
0: the Forces Station.
2: A 10-member international mountaineering team led by renowned Nepal-born former Royal Marine Nirmal Purja is feared missing after an avalanche on Pakistan's Broad Peak.
3: नापछि पूर्वी तराई मधेशका जिल्लामा देखिएको समस्या बारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन हिजो फेसबुक मार्फत सार्वजनिक भएको हो।
4: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
3: सुनसरीको कप्तानगंजमा दुईजना युवकको ज्यान गएको घटनामा पीड़ित पक्ष र सरकारबीच सम्झौता भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ बीच गएराती सम्झौता भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरूङ, ओम प्रकाशका अभिभावक कृष्णदेव मेहता र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकको आज अन्तिम संस्कार गरिने भएको छ। सर्लाही प्रशासनले जिल्लावासीलाई सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षा र अमन चयन कायम राख्न सबैसँग आग्रह गरेको हो। सहायक प्रमुख जिल्लाधिकारी होमप्रसाद घिमिरेले अपील जारी गर्दै जातीय, धार्मिक वा सामाजिक सद्भावमा असर पर्ने भ्रामक तथा आपत्तिजनक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको छ। यस्ता गतिविधिमा संलग्न भएर सामाजिक सद्भाव बिगारे प्रचलित कानून अनुसार कारवाही गरिने प्रशासन चेतावनी दिएको छ। प्रशासनले कुनै समस्या उत्पन्न भए संवाद र वार्ता मार्फत समाधान खोज्न तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्न जिल्लावासीलाई आग्रह गरेको छ। धनुषामा कर्फ्यू कार्यान्वयनका लागि परिचालित नेपाली सेनालाई गोली चलाउन सक्ने अधिकार दिएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलले हिजो महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदलगढलाई पत्र पठाउँदै सेना परिचालनका लागि अनुरोध गर्नुभएको हो। कर्फ्यू आदेश कार्यान्वयन र शान्ति व्यवस्था कायम गर्न नेपाली सेना परिचालन गर्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय प्रशासन ऐन 2028 अनुसार पत्र पठाइएको सिडिओ लुइटेलले बताउनुभयो।

0: नेपाली काँग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा भएका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सुनसरी र सिराहामा तीनजना नेपाली नागरिकको ज्यान गएको र धेरै घाइते भएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र गृह प्रशासनको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभयो।
1: एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनु पर्छ, किनकि योभन्दा पहिला पनि हामीले देखेका छौँ। एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पुरा गर्दैन। दोस्रो, यस्तो सन्दर्भहरूमा गहिराईमा गएर छानबिन अनुसन्धान हुँदैन, त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीलाई थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनु पर्छ, समिति बनाउनु पर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने त्यो लडाइँ हामी लड्छौँ। तर यहाँ विषय सङ्घीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ।
0: नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणपछि सम्पर्कविहीन भएको छ। विश्वकै अग्ला हिमाल मध्ये ब्रोड पिकमा गएको हिम पहिरोपछि टोली सम्पर्कविहीन भएको हो। टोलीमा अमेरिका, चिनिया, ओमानी एक एकजना र 5 नेपाली आरोही रहेको बताइएको छ। बीबीसीकी केथकी मसिल अमानीका अनुसार निर्मल पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

The Beast of the Armed Forces. The FBS Beats.

0: Hamas says it's agreed to completely disarm in Gaza under plans put forward by Donald Trump's Board of Peace. The US president's called the agreement historic. There's been no immediate comment from Israel, which under
1: the Sangha Bhit Garipachi Grihamantri Gurung Sirahajana Lagna Bhayakosa. Grihamantri Gurung Le Goirati, Devanganj Gaon Palikako Kaptanganj Pugera, Mritaka Parivar Lai Bhit Nubhayakoho. Mahaka Upastitima, Mritaka Parivar Sangha Sat Buddhist Sohamati Mahastakshar Bhayakosa. Sohamati Pachi Biratnagar Pugika Grihamantri Gurung. सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ। उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीसँग पनि जानकारी लिने बताइएको छ। गण्डकी सरकारले गाजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेश सभामा पेश गर्ने भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाजा खेतीलाई नियमन गर्ने उद्देश्यसहित ल्याइएको विधेयक प्रदेश प्रमुख डिल्लीराम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू औषध नियन्त्रण ऐन 2023 विधेयक बाजिएको भन्दै साउन 8 गते फिर्ता पठाउनु भएको हो। गण्डकी सरकारले भने संविधानको अनुसूचित 6 अनुसार कृषि तथा औद्योगिकीकरणको अधिकार प्रयोग गर्दै औषधि र उद्योगका लागि गाजा खेतीलाई नियमन गर्न सकिने दावी गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गाजालाई औषधि उद्योग र बाँझो जमिन उपयोगसँग जोडेर वैधानिकताको पक्षमा वकालत गर्दै आउनु भएको छ। तर संघीय कानूनले गाजाको खेती उत्पादन र बिक्री वितरणलाई निषेध गरेको भन्दै विधेयक कार्यान्वयनमा कानूनी चुनौती देखिएको छ। अर्कोतर्फ प्रहरीले भने विभिन्न स्थानमा गाजाका बोट नष्ट गर्ने अभियान जारी राखेको छ। नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल बीच गुण्डुमा भएको छलफलले कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो। सहमति अनुसार कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन गरिनेछ। यसअघि अध्यक्ष ओलीले कार्कीको ठाउँमा ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउने तयारी गर्नुभएको थियो। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी भएको छ। 5 वर्षभित्र सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रू भएको थियो। त्यति बेला 40% काम सकिएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ। सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गरेपछि मात्रै बाहिरी सड़क स्तर उन्नति, बाइपास सुरुङ, रकसेड र स्लोप निर्माणको काम शुरू गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्ने, गाजाको नियन्त्रण नयाँ प्यालेस्टिनी प्रशासनलाई हस्तान्तरण गर्ने र इजरायली सेना फिर्ता गर्ने सहमति भएको दावी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत घोषणा गर्दै यसलाई दीर्घकालीन शान्तितर्फको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। यसबारे सम्बन्धित अन्य पक्षले पनि अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्। थप बीबीसीका ड्यानियल बुसबाट।
2: The devil will be in the details. How quickly does the IDF withdraw? Does Hamas agree to a disarmament sort of fully of whatever weapons they have left after the end of that war? So how does Iran, of course, respond to this? Iran has been a longtime backer of Hamas in Gaza. So a lot of sort of uncertainty about where this goes.
1: नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोडपिक हिमालमा हिम पहिरोमा परेपछि सम्पर्कविहीन भएको छ। विश्वकै अग्ला हिमाल मध्ये ब्रोडपिकमा गएको हिम पहिरोपछि टोली सम्पर्कविहीन भएको हो। टोलीमा अमेरिकी, चिनिया, ओमानी 1-1 र 5 नेपाली आरोही रहेको बताइएको छ। बीबीसीका केथकी मसिल अमानीका अनुसार निर्मल पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ।

0: He's an extremely experienced climber. He's done all of the world's 8,000 plus meter summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday, so the efforts are extremely dire at the moment.
1: आज देशभरको मौसम सामान्यतया बदलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बागमती र गण्डकीका पहाडी भूभाग सहित कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने तथा बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभर बदलिरहे, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली दूतावासका अनुसार ड्रोन आक्रमणमा तेह्र थुम्का 44 वर्षका सोमकुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। हिजो भएको यो घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी दिएको हो। तामाङको शव नेपाल पठाउन समन्वय भइरहेको पनि दूतावासले जनाएको छ। दूतावासले कुवेत बस्दै आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। पाकिस्तानको ब्रोड पिकमा चारजनाको शव फेला परेको खबर आएको छ। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्सद खानले इन्स्टाग्राम पोस्ट गर्दै चारजनाको मृत्यु भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। यो खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले पनि घटनास्थलमा केही शव फेला परेको जानकारी आए पनि आधिकारिक पुष्टि हुन नसकेको बताउनु भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पनि सामाजिक सञ्जाल मार्फत चारजनाको शव फेला परेको बारे जानकारी दिनुभएको छ। ब्रोडबेक हिमालमा हिमपहिरोमा परेर चर्चित आरोही निर्मल पूजा सहित 10 बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन्। सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुराङ्गाईका अनुसार हिमपहिरोमा परेर नेपालका निर्मल पूर्जासहित पूर्वबहादुर गुरुङ, किली शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा बेपत्ता भएको खबर छ। त्यस्तै ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साकी, चीनका वाङझोङ र अमेरिकाका मेलोरी गेस पनि बेपत्ता भएको खबर छ। बेपत्ताको खोजीका लागि पाकिस्तानी सेनाका 2 हेलिकप्टर र थप विशेष उपकरण घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ। खोजीका लागि K2 र K3 हिमाल गएका अरू पर्वतराईलाई समेत परिचालन गरिएको व्यवसायी मिङमा ग्याबु शेर्पाले जानकारी दिनुभएको छ। मिङमा ग्याबु प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। काराकोरम हिमश्रृङ्खलाको ब्रोड पिक हिमाल विश्वको 12 अग्लो हिमाल हो। यो हिमाल 8,047 मिटर अग्लो छ। निर्मल पूर्जाले सन् 2019 छ महिनाभित्र यो हिमाल सहित 14 हिमालको आरोहण गर्नुभएको थियो। बीबीसीकी केतकी मसिल अमानीका अनुसार हिमाल आरोहणमा पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ।
1: He's an extremely experienced climber. He's done all of the world's 8,000 plus meter summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday, so the efforts are extremely dire at the moment.
0: Purja san 2003 belayati sena ma bharti bhayera 2009 royal marine bannu bhayeko thiyo. Wahale 2012 sagarmatha aadhar shibir samuhko padyatra bata पर्वतारोहण सुरु गर्नुभएको थियो। मधेसका 4 जिल्लाका विभिन्न ठाउँमा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन्। हिजो सिराहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झडपका घटना भएको छ। हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा 1 ज्यान जानुका साथै 2 प्रहरीसहित 20 भन्दा बढी घाइते भएको खबर छ। स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरेका छन्। सुनसरीको देवानगंज घटनामा मृतकका आफन्तसँग भेट गरेपछि गृहमन्त्री सुदन गुरुङ सिराहा जान लाग्नु भएको छ। गृहमन्त्री गुरुङले गैराती देवानगंज गाउँपालिकाको कप्तानगंज पुगेर मृतकका परिवारलाई भेट्नु भएको हो। उहाँकै उपस्थितिमा मृतकका परिवारसँग 7 सहमतिमा हस्ताक्षर भएको छ। सहमतिपछि विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ। उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीसँग पनि जानकारी लिनुहुनेछ। नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच गुण्डमा भएको छलफलले कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो। सहमति अनुसार कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन गरिनेछ। यसअघि अध्यक्ष ओलीले कार्कीको ठाउँमा ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेनाङबोलाई मुख्यमन्त्री बनाउने तयारी गर्नुभएको थियो। तर कार्कीले सरकार परिवर्तनले राजनैतिक अस्थिरता निम्त्याउने बताउँदै निरन्तरताको पक्षमा अडान लिनुभएको थियो। उहाँलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको समेत समर्थन थियो। त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि निरन्तरता पाउनुहुने भएको छ।

गण्डकी सरकारले गाँजालाई वैधानिकता दिने विधेयक आज फेरि प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजालाई नियमन गर्ने उद्देश्यसहित ल्याएको विधेयक प्रदेश प्रमुख डिलीराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। अवस्था अहिलेसम्मको खबर यति नै।

0: and sharing information with Iran.
1: Faguma, Tekka Samjota Bhaeko. Siddhabama Surungmarga Ayojanaka Suchana Adhikari Nisha Belwasele Sohi Samjhauta Anusar Halsamma Surungmarga Ko 70% Kaam Sakieko Jankari Dinubhayo. Waha Anusar 1126 Meter Surung Bhitra Garine Nirman Ra Finishing Ko Kaam Sakera Yahi Aune Kartik Bhitrai Sawari Sadhan Gudaune Yojana Cha. हालसम्म सुरुङमार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ. सुरुङमार्ग 2081 माघ 11 गते ब्रेक थ्रू भएको थियो. त्यतिबेला 40% काम सकिएको थियो. सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ. सुरुङमार्गबाट सवारी साधन सञ्चालन गरेपछि मात्रै बाहिरी सडक स्तर उन्नति, बाइपास सुरुङ, रकसेड र स्लोप निर्माणको काम शुरू गरिनेछ. कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ. कुवेतको नेपाली दूतावासका अनुसार ड्रोन आक्रमणमा 13 थुमका 44 वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो. तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो. हिजो भएको यो घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी दिएको हो. तामाङको शव नेपाल पठाउन समन्वय भइरहेको पनि दूतावासले जनाएको छ. दूतावासले कुवेत बस्दै आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण पालना गर्न अनुरोध गरेको छ. पाकिस्तानको ब्रोडपिकमा 4 जनाको शव फेला परेको खबर आएको छ. पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्सद खानले इन्स्टाग्राम पोस्ट गर्दै 4 जनाको मृत्यु भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ. यो खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ. यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता दाहालले पनि घटनास्थलमा केही शव फेला परेको जानकारी आए पनि आधिकारिक पुष्टि हुन नसकेको बताउनु भएको थियो. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पनि सामाजिक सञ्जाल मार्फत 4 जनाको शव फेला परेको बारे जानकारी दिनुभएको छ. पाकिस्तानको ब्रोडपिक हिमालमा गएको हिम पहिरोमा परेका मध्ये 2 जनाको शव फेला परेको खबर यसअघि आएकोमा अहिले 4 जनाको शव फेला परेको खबर आएको छ. चर्चित आरोही निर्मल पूर्जासहित 10 जना पर्वतारोही बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन्। बीबीसीकी केतकी मसिल अमानीका अनुसार हिमाल आरोहणमा पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ.
2: He's an extremely experienced climber. He's done all of the world's 8,000 plus meter summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday, so the efforts are extremely dire at the moment.
1: पूर्जा सन् 2003 बेलायती सेनामा भर्ती भएर 2009 रोयल मरिन बन्नु भएको थियो. उहाँले 2012 सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट पर्वतारोहण सुरु गर्नुभएको थियो. मधेसका 4 जिल्लामा आज पनि कर्फ्यू लगाइएको छ. जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन्. हिजो सिराहाको गोलबजारबाट शुरू भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झगडाका घटना निम्त्याएको छ. हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा 1 जनाको ज्यान जानुका साथै 2 जना प्रहरीसहित 20 जना भन्दा बढी घाइते भएको खबर छ. स्थानीय प्रशासनले कर्फ्यूका बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ. त्यो जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन र शंकास्पद गतिविधि देखि तत्काल सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरेको छ. सुनसरीको दिवानगंजमा मृतकका आफन्तसँग भेट गरेपछि गृहमन्त्री गुरुङ सिराहा जान लाग्नु भएको छ. गृहमन्त्री गुरुङले गए राति दिवानगंज गाउँपालिकाको कप्तानगंज पुगेर मृतकका परिवारलाई भेट्नु भएको हो. उहाँकै उपस्थितिमा मृतकका परिवारसँग 7 बजे सहमतिमा हस्ताक्षर भएको छ. सहमतिपछि विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ. उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनसँग आधिकारिक जानकारी लिने पनि बताइएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्ने, गाजाको नियन्त्रण र नयाँ प्यालेस्टिनी प्रशासनलाई हस्तान्तरण गर्ने र इजरायली सेना फिर्ता गर्ने सहमति भएको दावी गर्नुभएको छ. राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा घोषणा गर्दै यसलाई दीर्घकालीन शान्तितर्फको महत्वपूर्ण कदम भएको बताउनुभयो. थप बीबीसीका ड्यानियल बुशबाट.
3: The devil will be in the details. How quickly does the IDF withdraw? Does Hamas agree to a disarmament sort of fully of whatever weapons they have left after the end of that war? So how does Iran, of course, respond to this? Iran has been a longtime backer of Hamas in Gaza. So a lot of sort of uncertainty about where this goes.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

पाकिस्तानको ब्रोड पिकमा चारजनाको शव फेला परेको खबर आएको छ। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राम पोस्ट गर्दै चारजनाको मृत्यु भएको जानकारी दिनुभएको

0: अनि त्यता हाम्रो आरोही साथीहरू जानुभएको छ र यो जुन रोड पिक हिमाल आरोहणको क्रममा अकस्मात आएको एभलेन्समा 6 जना नेपाली 4 जना विदेशी गरेर 10 जना एभलेन्सबाट मिसिङ भएको अवस्थाको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसमा अब हाम्रो सबै विख्यात आरोहीहरू निर्मल पूर्जा युक्त गुरुङ लगायतको विख्यात आरोहीहरू पर्नु भएको छ होइन। अनि त्यसमध्ये अहिले अब हामीलाई ठ्याक्कै आएको एउटा अपुष्ट समाचार अनुसार 3 जनाको चाहिँ बडी रिकभर भइसक्यो भन्ने अवस्था छ
1: भनेको नेपालीकै
0: नेपाली अनि तर युक्त गुरुङको अब हामीले त्यो एजेन्सीको जानकारी अनुसार एजेन्सीले जुन हाम्रो निम्स पूर्जा हुनुहुन्छ निम्स पूर्जा आपद ट्रेकिङ एजेन्सीको जानकारी अनुसार चाहिँ उहाँको जिपिएस चाहिँ केही मुभमेन्टहरू मुभमेन्टम कि त्यसमा चाहिँ मुभमेन्ट देखिरहेको छ भन्ने कुरा गर्नुभएको थियो अलिकति अगाडि 2-3 घन्टा जति अगाडि। त्यस कारणले हामी स्टिल होपफुल चाहिँ छौँ होइन। तथापि अब एकदमै यो अब रिलेटिभली नेपालको अहिलेको स्प्रिङ सिजन चाहिँ हाम्रो रिलेटिभ सेफ भएको थियो विभिन्न च्यालेन्जका बावजुद पनि, तर अहिले चाहिँ अकस्मात यो पाकिस्तानमा यो जुन घटना भयो यो चाहिँ दुःखद घटनाको रूपमा हामीले यसलाई लिएका छौँ। त्यहाँ हाम्रो नेपालको पाकिस्तान स्थित नेपाली दूतावासमा हामीले एम्बेसडर साहबसँग निरन्तर त्यहाँ कुरा गरिरहेको छौँ। उहाँले त्यहाँको अल्पाइन क्लबदेखि त्यहाँको चाहिँ जुन गभर्मेन्ट एजेन्सीहरू हुन्छ यससँग सम्बन्धित मन्त्रीदेखि लिएर सम्बन्धित निकायसँग उहाँहरूले पनि सक्दो त्यसलाई चाहिँ कल गरिराख्नु भएको छ र रेस्पेक्टर पनि त्यहाँ चाहिँ मुभ भइसकेको अवस्था छ।
1: हामीले यहाँबाट केही सहयोग गर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन सर?
0: अब यस्तो छ, त्यहाँ चाहिँ हाम्रो जस्तो माउन्टेन रेस्क्यूमा अथवा माउन्टेन हाम्रो ओल्ड फेमस चाहिँ हो, हामी ओल्ड मिन्स च्याम्पियन हो होइन। हाम्रो टेक्नोलोजी, हाम्रो चाहिँ स्किल, ह्युमन रिसोर्सहरू हाम्रो चाहिँ असाध्यै राम्रो छ। तथापि त्यसको लागि जुन टाइमिङ हो उहाँहरूलाई यहाँको टेक्नोलोजी चाहिने अवस्थाबाट रेस्क्यु गर्न सकिने भयो भने त्यसमा एकदमै हाम्रो सबै एजेन्सी 3 एजेन्सीबाट जानुभएको छ। उहाँहरू 3 एजेन्सीलाई हामीले बिहानै कोअर्डिनेट गरेका थियौँ। उहाँहरू हामी एकदमै रेडी पोजिसनमा छौँ र कम्तीमा उहाँहरू अकुशल हुनुहुन्छ, तर अब रेस्क्यु गर्नेलाई चाहिँ प्रविधिको अथवा चाहिँ जनशक्तिको कमी भएको भन्ने हामीलाई जानकारी आउने हो भने हामी तुरन्तै जान्छौँ भन्ने हिसाबले उहाँहरू चाहिँ तम तयार नै हुनुहुन्छ।
1: अहिलेसम्मको हामीसँग भएको पछिल्लो अपडेट यति नै हो।
0: हजुर हजुर, यही नै हो। अब उताबाट हाम्रो एमएससीले कोअर्डिनेसन गरिरहेको छ। यदि त्यहाँ चाहिँ जस हाम्रो चाहिँ जुन आरोहीहरू हुनुहुन्छ हाम्रो अथवा विदेशी आरोही पनि भनौँ न, र उहाँहरूलाई हाम्रो नेपालको यो क्षेत्रको जनशक्ति अथवा एक्सपर्टिज प्रविधि कुनै पनि आवश्यक पर्दाखेरि इमिडिएटली नै मुभ गर्न सकिने अवस्थामा हाम्रो सेक्टरको तयारी छ।
2: हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्प घोषणा गरेको सम्झौता अनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यद्यपि यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समयसीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामिला विश्लेषक जोस लेडरम्यानले बताउनु भयो।
3: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases. In other words, that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
2: गर्णकी सरकारले गाजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाजा खेतीलाई नियमन गर्ने उद्देश्य सहित ल्याइएको विधेयक प्रदेश प्रमुख डिल्लीराम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू विधेयक बाजेको भन्दै साउन 8 गते फिर्ता।

0: संज्ञा समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

पाकिस्तानको कार्यक्रम हिम श्रृङ्खलामा पर्ने ब्राउड पिक हिमालमा बेपत्ता मध्ये चारजनाको शव भेटिएकोमा दुई आरोहीको परिचय खुलेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पूर्वबहादुर गुरुङ युक्त र ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थीको परिचय खुलेको हो। हिम पहिरोमा हराएका दसजना मध्ये छ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए। नेपाली टोलीमा निर्मल पूर्जा, पूर्वबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्थ्यो। बेपत्ता आरोहीको खोजीमा हरसम्भव प्रयास भइरहेको पाकिस्तानी सरकारले जनाएको छ। गोर्खा लाप्राकका पूर्वबहादुर गुरुङ युक्त, पर्वतारोही निर्मल पूर्जा नेतृत्वको टोलीका वरिष्ठ माउन्टेन गाइड हुनुहुन्थ्यो। 17 वर्षको उमेरदेखि पर्वतारोहण

0: 8,000 मिटर भन्दा अग्ला हिमालको 28 पटक सफल आरोहण गर्नुभएको थियो। ब्रोडपिक हिमाल घटनाबारे पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, पछिल्लो अपडेट केही भनिदिनुहुन्छ कि भनेर?
1: एकदमै दुःखद समाचारहरू आइरहेछन् होइन। अब हाम्रो नेपाली ट्रेकिङ एजेन्सीहरूको समन्वयमा अनि त्यहाँ त्यता हाम्रो आरोही साथीहरू जानुभएको छ र यो जुन ट्रोपिक हिमाल आरोहणको क्रममा अकस्मात आएको एभलेन्समा 6 जना नेपाली, 4 जना विदेशी गरेर 10 जना एभलेन्सबाट मिसिङ भएको अवस्थाको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसमा अब हाम्रो सबै विख्यात आरोहीहरू निर्मल पूर्जा, युक्त गुरुङ लगायतको विख्यात आरोहीहरू पर्नु भएको छ होइन। अनि त्यसमध्ये अहिले अब हामीलाई ठ्याक्कै आएको एउटा अपुष्ट समाचार अनुसार 3 जनाको चाहिँ बडी रिकभर भइसक्यो भन्ने अवस्था छ,
0: भनेको नेपालीकै
1: नेपाली। अनि तर युक्त गुरुङको अब हामीले त्यो एजेन्सीको जानकारी अनुसार, एजेन्सीले जुन हाम्रो निम्स पूर्जा हुनुहुन्छ, निम्स पूर्जा आबद्ध ट्रेकिङ एजेन्सीको जानकारी अनुसार चाहिँ उहाँको जिपिएसमा चाहिँ केही मुभमेन्टहरू मुभमेन्टम कि त्यसमा चाहिँ मुभमेन्ट देखिरहेको छ भन्ने कुरा गर्नुभएको थियो।
0: कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा 1 जना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली दूतावासका अनुसार ड्रोन आक्रमणमा 13 थुम्का 44 वर्षका सोम कुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। हिजो भएको घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी दिएको हो। तामाङको शव नेपाल पठाउन समन्वय भइरहेको पनि दूतावासले जनाएको छ। दूतावासले कुवेत बस्दै आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यद्यपि यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समय सीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामला विश्लेषक Josh Lederman ko bhanai cha.
2: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases. In other words, that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
0: सुनसरीको देवानगंजमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएको छ। कडा सुरक्षा व्यवस्था अप्नाइए पनि आजसम्म यो क्षेत्रको माहौल पूर्ण रूपमा सामान्य हुन सकेको छैन। गण्डकी सरकारले गाँजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने उद्देश्यसहित ल्याइएको विधेयक प्रदेश प्रमुख डेलीराम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू औषध नियन्त्रण ऐन 2023 विधेयक बाजिएको भन्दै साउन 8 गते फिर्ता पठाउनु भएको थियो। गण्डकी सरकारले संविधानको अनुसूचित 6 अनुसार कृषि र औद्योगिकीकरणको अधिकार प्रयोग गर्दै औषधि र उद्योगका लागि गाजा खेतीलाई नियमन गर्न सकिने।
3: यो बीएफजीएस
0: अवस्था खबर यति नै।

परराष्ट्र मन्त्रालयले ब्रोडपिक हिमालमा भएको दुर्घटनापछिको उद्धारबारे पाकिस्तानी अधिकारीहरूसँग समन्वय भइरहेको छ जनाएको छ। अल्पाइन क्लब अफ पाकिस्तान लगायत निकायसँग इस्लामाबादमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ। वक्तव्य जारी गर्दै मन्त्रालयले हिमालमा खोज तथा उद्धार अभियान चलिरहेको जानकारी पाएको उल्लेख गरेको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने ब्रोडपिक हिमालमा बेपत्तामध्ये चारजनाको शव भेटिएकोमा दुई आरोहीको परिचय खुलेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पूर्वबहादुर गुरुङ र ओमानकी नादिरा अहमद अब्दुल्ला अल्लाहार्थीको परिचय खुलेको हो। आरोही निर्मल पूर्जाले नेतृत्व गरेको टिममा नेपाली आरोही पूर्वबहादुर गुरुङ युक्त किली पेम्बा शेर्पा किलु निमा शेर्पा नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पनि रहेको जनाइएको छ। ओमान पाकिस्तान चीन र अमेरिकाका एकजना आरोही पनि सो टोलीमा सहभागी छन्। मध्य प्रदेश सरकारले अत्यावश्यक कामबाहेक सन्तानलाई घर बाहिर जान नदिन अपिल गरेको छ। विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उत्साहट अफवा उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो। सिराहामा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु हुने किशोर हुन्। जनकपुर धाममा घाइते भएका बालकलाई उपचारका लागि

0: यादवको मृत्यु भएको थियो। मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने उनीहरूले बताएका छन्। यस्तै सुनसरीको देवानगंज घटनामा मृत्यु भएका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। गैराती गृहमन्त्री सुदन गुरुङसँग आज शव बुझ्ने सहमति भएको थियो। मधेसका चार जिल्लामा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन्। सिराहाको गोलबजारमा सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झडपका घटना निम्ताएको छ। हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा एकजनाको ज्यान जानुका साथै दुईजना प्रहरीसहित 20 बढी घाइते भएको खबर छ। स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेका छन्। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन र शङ्कास्पद गतिविधि देखिन थालेमा तत्काल सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरेका छन्। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती गाउँपालिका 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभा हल निर्माण गरिदिएको छ। भुटोलबाट छवि पाण्डे।
1: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनुभयो।
2: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ, हाम्रो एउटा कोठा लाइब्रेरी, छवटा कोठा हुन्, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ भएको, वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
1: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
2: हामी अस्ति भेला राखेका थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अट्दो रहेछ।
0: निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी भएको छ।
3: 5 सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ।
0: अहिलेसम्म नमस्कार,
4: गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रासोपाका सांसदहरूसँग प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन भन्नुभएको छ। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उहाँले उल्लेख गर्नुभएको छ। शान्ति सुरक्षालाई विश्वस्त दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमानाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनु भएको छ। धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेका छन्। सत्तारूढ राष्ट्रपति सभापति रवि लामिछानेको अग्रसरतामा सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न भनेका हुन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारीले तत्कालका लागि आवेश सामान्य बनाउनु प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। सो कार्यक्रममा राजुराज फुयाल पनि हुनुहुन्थ्यो।
1: समस्या चाहिँ के थियो भन्दा सानो एउटा टोलको बिचको झगडा चाहिँ त्यो चाहिँ के भयो भन्दा एउटा उग्र रूप लिन पुग्यो। अब त्यसको लागि चाहिँ नि सरकारको तर्फबाट सभापतिज्यूले पनि त्यसको एकदमै सत्य तथ्य छानबिन गर्ने कुरो गर्नुभएको छ, त्यो एउटा सकारात्मक कुरो छ। र हामी पत्रकार साथीहरूलाई पनि म एउटा निवेदन चाहिँ के गर्छु भने अहिलेको अवस्था चाहिँ साँच्चै देशको लागि संवेदनशील अवस्था हो। पहिला चाहिँ हामीले के गरौँ भन्दा आगो निभाउँ।
0: मुस्लिम समुदाय जमियत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी पनि फुयालसँग सहमत हुनुहुन्छ।
2: कहिले पनि हामी विभाजित

0: भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झडपका घटना निम्ताएको छ। मधेसका ठाउँ ठाउँमा भएका घटनामा एक एकजनाको ज्यान जानुका साथै दुईजना प्रहरीसहित हिजो 20 जनाभन्दा बढी घाइते भएका थिए। स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा प्रामाणिक सामग्री नफैलाउन र शङ्कास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी दिन अनुरोध पनि गरेका छन्। मधेस प्रदेश सरकारले अत्यावश्यक कामबाहेक सन्तानलाई घर बाहिर जान नदिन अपिल गरेको छ। विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो। सिराहामा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु हुने किशोर हुन्। जनकपुरथाममा घाइते भएका एक बालकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली राजदूतावासका अनुसार ड्रोन आक्रमणमा 13 रतमका 44 वर्षीय सोम कुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। हिजो भएको घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी दिएको हो। तामाङको शव नेपाल पठाउन समन्वय भइरहेको पनि दूतावासले जनाएको छ। दूतावासले कुवेत बस्दै आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरेको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौताअनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्पले घोषणा गरेको सम्झौताअनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समय सीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामिला विश्लेषक जोस लुडरम्यानले बताउनु भएको छ।
1: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases, in other words that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
0: BFBS Gorkha Radio. I just want to cover it tonight. Namaskar.
2: BFBS Gorkha Radio.

0: सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति सामान्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रतिनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डिआइजी मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकारी भइरहेकाले शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताउनु भएको छ। सुनसरी, धनुषा, सिराहा, पर्सा लगायत जिल्लाका केही भागमा कर्फ्यू भने जारी छ। प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपिल गरेका छन्। प्रहरी महानिरीक्षक तनबहादुर कार्कीले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देशबाट बच्न आग्रह गर्नुभएको छ।
1: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
0: प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले राष्ट्रिय एकता अहिलेको आवश्यकता हो भन्नुभएको छ।
2: यस संवेदनशील परिस्थितिमा मुलुकको सर्वोत्तम हित, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई केन्द्रमा राखी शान्ति र सुरक्षा अवस्थालाई यथाशीघ्र सामान्यीकरणतर्फ उन्मुख गराउन सबै पक्षले संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्नु अत्यन्त आवश्यक छ।
0: सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको छ। पर्सामा शान्ति सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले र्याली निस्केको पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य हरि पन्तले जानकारी दिनुभएको छ। र्यालीमा पर्सा एकका सांसद पन्तसहित क्षेत्र नम्बर दुईका सांसद सुशील कुमार कानु, क्षेत्र नम्बर तीनका सांसद रमाकान्त चौरासिया, वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम लगायतको सहभागिता थियो। वीरगंजमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

0: हार्थीको परिचय खुलेको हो। आरोही निर्मल पूर्जाले नेतृत्व गरेको टिममा नेपाली आरोही पूर्वहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पनि रहेको जनाइएको छ। ओमान, पाकिस्तान, चीन र अमेरिकाका एक एकजना आरोही पनि सो टोलीमा सहभागी छन्। प्रख्यात आरोही तथा पूर्व रोयल मरिन निर्मल पूर्जा निम्स ताई सहित प्रोड पिकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। पाकिस्तानका अधिकारीहरूले आरोहीहरूको खोजीका लागि ड्रोन लगायत प्रविधिको प्रयोग गरिएको बताएका छन्। नेपाल प्रहरीका डिआई, पूर्व डिआइजी तथा राजनीतिकर्मी रमेश खरेलले ब्रोड पिकमा विख्यात आरोही नेपाली आरोही परेको खबरले मर्माहत भएको बताउनु भएको छ।
1: सबैलाई आफ्नो धर्म, संस्कृति, परम्परा, रीति रिवाज अनुसार आफ्नो इष्ट देवतालाई प्रार्थना गरौं, उहाँहरूको जति सक्दो चाँडो सकुशल उद्धार गर्न सकियोस्।
0: अङ्ग्रेजी सेवाका सु साफले पाकिस्तानी अधिकारीहरूलाई उल्लेख गर्दै बताएअनुसार हराएका आरोही भएको क्षेत्र पहिचान भए पनि उनीहरूको अवस्था खोजी भइरहेको छ।
2: The General Secretary of Pakistan's Alpine Club says the search and rescue operation looking for the 10 climbers missing in the Karakoram Mountains has detected the location of four of their trackers, although they can't identify if the climbers they belong to are dead or alive. The expedition's being led by Nepal-born former British Special Forces soldier Nirmal Purja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
0: र कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली राष्ट्रिय तपासका अनुसार ड्रोन आक्रमणमा 13 थुम्का 44 वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्दै थियो।
3: यो PFBS गोर्खा रेडियो हो।

0: कंग्रेसले दिवानगंज घटनापछि पूर्वी तराईमा राज्यले धेरै बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ। मधेसका जनप्रतिनिधि समेत सामेल पार्टीको आकस्मिक बैठकमा न्यायिक छानबिन समिति घाइतेको उपचार क्षतिपूर्तिका विषयमा पार्टीले निरन्तर दबाव दिने विषयमा छलफल भएको छ। सभापति गगन कुमार थापाले प्रभावित जिल्लाका जनप्रतिनिधिले मृतक र घाइतेका परिवारसँग भेट्ने तथा धार्मिक सद्भाव कायम राख्न पहल गर्न निर्देशन दिनुभएको छ। सभापति थापाले मिथ्या सूचनाबाट बच्न आग्रह गर्नुभएको छ।
1: पोलिटिकल लिडर भएको हुनाले गर्दा हामीले अलिकति हाम्रो रेसनल हुनुपर्छ। यस्तो होला त यो हो कि होइन भन्ने कुरा एकछिन थामिने, त्यसको बारेमा त्यसलाई भेरिफाई गर्ने, हो कि होइन सोध्ने, त्यसलाई बुझ्ने, त्यसपछि मात्र यसको बारेमा धारणा बनाउनु पर्ने हुन्छ। यस्तो बेलामा एकदमै छिटो मिथ्या सूचनाहरू फैलिन्छ र त्यसले त्यो मिथ्या हो भनेर थाहा पाउन नपाउँदै त्यसबाट हुने दुर्घटनाहरू भइसकेको हुन्छ। त्यसमा पनि तपाईँहरूको असाध्यै धेरै ठुलो रोल रहनुपर्छ।
0: मधेस प्रदेश सरकारले अत्यावश्यक काम बाहेक सन्तानलाई घर बाहिर जान नदिन अपील गरेको छ। विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उत्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो। सिराहामा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु हुने किशोर हुन्। जनकपुर दाममा घाइते भएका एक बालकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताको पक्षमा रहेको दोहोऱ्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
2: म मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिएँ नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र बलगर संहिता मैले भनेको हो, बलगर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष र कृषिज्ञ राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
3: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए, त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो। यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन। त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेका छन्। सत्तारूढ राजसभा सभापति रवि लामिछानेको अग्रसरतामा सिमन्दरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न भनेका हुन्। संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र त्रिवारीले तत्कालका लागि आवेश सामान्य बनाउनु प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। छलफलमा महासङ्घका

0: भुयालसँग सहमत हुनुहुन्छ।
1: कहिले पनि हामी विभाजित थिएनौँ, आज पनि हामी छैनौँ। हामी एक खाता मालो गरेर यो देशको विशेषतालाई बाँकी राख्नको लागि जुनसुकै बलिदान दिन हामी तयार छौँ रहन्छौँ। र आज हामी सँगै बसेर पनि हामीले यस संयुक्त विज्ञप्ति तयार पारेका छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने रासोपाका सांसदसँग प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन भन्नुभएको छ। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभएको छ। विश्वकप सहितका अरू प्रतियोगितामा निजी लगानीकर्तालाई सेयर बेच्ने फिफाको प्रस्तावप्रति एसियाली फुटबल महासङ्घले पनि विरोध गरेको छ। फिफाको योजनाको विरोधमा उत्रिएका युरोपेली फुटबल महासङ्घ एफए, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घहरूको संगठन कुनकाफसँगै एएफसी पनि सामेल भएको हो। खबर यति नै। नमस्कार।

0: सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति सामान्य हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रत्यनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डिआइजी मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकारी भइरहेकाले शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताउनु भएको छ। सुनसरी, धनुषा, सिराहा, पर्सा जिल्लाका केही भागमा कर्फ्यू भने जारी नै राखिएको छ। प्रधानमन्त्री पालेन्द्र शाहले संघीयताको पक्षमा रहेको दोहोऱ्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ। मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न राखेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संघीयतासम्मका विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
1: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनुभयो?
2: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृहमन्त्रीको पितृपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो, त चार दिन पहिले गरिदिएको भए यो त फैलिने थिएन नि। यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडौँको नोक्सान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो, यसले पनि सरकारले गम्भीरतासँग लैजानुपर्छ। यो गरिएको सम्झौता, तपाईँले बोलेको कुरालाई चाहिँ इमान्दारीसँग कारण गर्नुपर्छ, विश्वास दिलाउनुपर्छ र दोषीमाथि कारवाही गर्ने जुन कुरा हो त्यसमा चाहिँ दृढता देखाउनुपर्छ, जोसुकै होस् भनेर उहाँले चाहिँ गर्छु भनेर भन्नुभएको छ।
1: रेस्पोन्स ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
2: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो, तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो। जुन कुरा तपाईँबाट हुनुपर्ने, गृहमन्त्रीबाट हुनुपर्ने काम चाहिँ अरू निकायबाट हुन्छ, त्यो चाहिँ सोच्नु बेकार थियो नि त। त्यसैले तपाईँ बोल्नुहुन्न, गृहमन्त्री हेर्दैन भनेपछि त लावारिस भइगयो नि त। त्यसैले अहिले पनि अब यो सरकार चाहिँ जिम्मेवार भएर काम गरोस् र नागरिक समाज, विभिन्न राजनीतिक दलहरू सबै पक्षलाई चाहिँ लिएर यो चाहिँ सामाजिक सद्भाव चाहिँ कायम गराउनु पर्छ, तदारुकताका सरकार चाहिँ लाग्नुपर्छ भन्ने हामीले भन्यो।
1: तपाईँहरूले दिनुभएको प्रस्ताव सुझाव चाहिँ उहाँले मान्ने कुरामा आशावादी कतिको हुनुहुन्छ?
2: उहाँले तपाईँहरू पनि सहयोग गर्नुपर्छ, सबैले सहयोग गर्नुपर्छ भन्नु भन्नु, हामी त सहयोग गरिरहेकै हो भनेर हामीले भन्यौँ। त्यसमा सरकार बरु उदासीन देखियोस् अनि पो यति अगाडि बढ्यो त, हामीले पटक पटक भन्यौँ, अब सबै मिलेर गरौँ भनेर प्रधानमन्त्रीबाट भयो।
1: अहिले पनि जोड्न खोजेका थिए, अब छिट्टै शान्ति कायम हुने सम्भावना कति टाढा कति नजिक छ?
2: होइन, त्यही त, त्यो फैलिसकेको छ के। अब यसमा अर्को कुरा उहाँले के भन्नुभयो, यसमा विभिन्न चाहिँ तत्त्वहरू रोटी सेक्न आउन सक्छ, त्यसबाट सबै सतर्क रहनु होला, त्यो पनि कुरा आयो नि त। त्यसैले त्यो तत्त्वहरू यदि घुसेको छ भने त्यो एउटा चिन्ताजनक विषय हुन सक्छ, फेरि त्यहाँ त्यति चाँडै साम्य हुँदैन। दङ्गालाई भड्काउने चाहिँ प्रयास गर्यो भने त अलि असहज त हुन्छ नि। त्यो कुरा प्रधानमन्त्री आफै भन्नुभयो, हामीले भन्यौँ यो त राज्य पक्षको दायित्व हो, त्यस्तोलाई नाङ्गो पार्नुपर्छ, कारवाही गर्नुपर्छ, देशको दुनियाँको अगाडि राख्नुपर्छ, कुन तत्त्वले गरिरहेको यो तपाईँहरूले बताउने हो, सरकारले बताउने हो, यो कुरा पनि हामीले राख्यौँ र सब कुरा

0: बस आयो अथवा के भएर आयो यो राजतन्त्र संघीयता हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो यो?
1: अहिले जुन हिन्दूहरू कुरा पनि त भइरहेछ नि, हिन्दू राष्ट्र भन्नु कुराहरू, सम्प्रदायिक दङ्गा पनि त कुराहरू उठिरहेको छ नि त। उहाँले के प्रश्न भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त, सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको हो।
0: भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामिहालौँ भनेर हो कि?
1: अब त्यो प्रसङ्ग संहिताको कुरा जब हामीले जोड दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो, जो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त।
0: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै?
1: अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो। संहिता खारिजको प्रस्ताव हामीले ल्याएकै होइन, त तपाईँ गलत बुझ्नुभयो। प्रदेश सभालाई यति ठुलो चाहिँ भएन, प्रदेशको सरकार क्याबिनेट यति ठुल्ठुलो भएन, त्यसमा पो हामी सुधार खोजेको भनेर सफाई दिँदै हुनुहुन्थ्यो। अब मुख्य कुरा के भने, यावत जति कुरा भने पनि भनाई र गराईमा के छ त्यो हेर्न बाँकी छ नि त। संहिताको विरुद्धमा पनि केही काम हुँदैन, लगायतका सबै कुरा गर्नुभयो सकारात्मक, अब कुराले मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ नि त। भनाई र गराईमा के छ त्यो चाहिँ हेरेपछि मात्रै आगामी यात्रा चाहिँ तय हुन्छ।
2: साम्प्रदायिक सद्भाव खल्लल पुर्याएको भन्दै प्रहरीले मधेसका 5 जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबभन्दा धेरै धनुषामा 19 जनालाई हिरासतमा लिइएको छ। सर्लाही, सिराहा, महोत्तरी र पर्साबाट समेत उनीहरू पक्राउ परेका प्रहरीले उल्लेख गरेको छ। कङ्ग्रेसले देवानगंज घटनापछि पूर्वी तराईमा राज्यले धेरै बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ। मधेसका जनप्रतिनिधि समेत सामेल पार्टीको आकस्मिक बैठकमा न्यायिक छानबिन समिति घाइतेको उपचार क्षतिपूर्तिका विषयमा पार्टीले निरन्तर दबाव दिने विषयमा छलफल भएको छ। सभापति गगन कुमार थापाले प्रभावित जिल्लाका जनप्रतिनिधिले मृतक र घाइतेका परिवारसँग भेट्ने तथा सद्भाव कायम राख्न पहल गर्न निर्देशन दिनुभएको छ। सभापति थापाले मिथ्या सूचनाबाट बच्न आग्रह समेत गर्नुभएको छ।
3: हो कि होइन भन्ने कुरा एकछिन थामिने, त्यसको बारेमा त्यसलाई भेरिफाई गर्ने, हो कि होइन सोध्ने, त्यसलाई बुझ्ने, त्यसपछि मात्र यसको बारेमा धारणा बनाउनु पर्ने हुन्छ। यस्तो बेलामा एकदमै छिटो मिथ्या सूचनाहरू फैलिन्छ र त्यसले त्यो मिथ्या हो भनेर थाहा पाउन नपाउँदै त्यसबाट हुने दुर्घटनाहरू भइसकेको हुन्छ। त्यसमा पनि तपाईँहरूको असाध्यै धेरै ठुलो रोल रहनुपर्छ।
2: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोड पिकको 5878 मिटर उचाइबाट सङ्केत दिएको खुलेको छ। तर सो यन्त्रले ब्याट्री कमजोर भएको सङ्केत दिएको एपेक्स नेपाल टुर्स एन्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिल्यै सम्पर्क भएको ठाउँमा रहेको जनाइएको छ। तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। प्रख्यात आरोही तथा पूर्व रोयल मरिन पूर्जा निम्स्ताई सहित ब्रोड पिकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। अङ्ग्रेजी सेवाका सु सार्फले पाकिस्तानी अधिकारीलाई उल्लेख गर्दै बताएअनुसार हराएका आरोही भएको क्षेत्र पहिचान भए पनि उनीहरूको अवस्था खोजी भइरहेको छ।
4: The General Secretary of Pakistan's Alpine Club says the search and rescue operation looking for the 10 climbers missing in the Karakoram Mountains has detected the location of 4 of their trackers, although they can't identify if the climbers they belong to are dead or alive. The expedition is being led by Nepal-born former British Special Forces soldier Nirmal Purja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
2: शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्य संघको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रय स्थलमा कपडा र किताब भिजेको थाहा पाएको बताउनु भएको छ।
5: अलिकति अब बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू झोलाहरू भिजेको, किताबहरू भिजेको, लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर, किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल, पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू, वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गरेर उपलब्ध पनि गराएका थियौँ।
2: अब खबर फटाफट।

प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान शुरू। प्राङ्गारिक भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साई धेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई अब 15 दिनको म्याद पहिलो चरणमा त्रिपुरेश्वर कलङ्की, जडीबुटी पेप्सी कोला, त्रिपुरेश्वर लाजिमपाट सामग्री।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसङ्गमा, गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झन्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई, अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासन को नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलङ्काका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 इस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरुद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट सुरु भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस

0: केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै सञ्चारकर्मीहरूसँग भने,
1: त्यसमा चाहिँ सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। सञ्चारकर्मीहरूसँग उनले भने,
2: र यस्ता घटना यस्ता साम्प्रदायिक दङ्गा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौँ र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौँ भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रोपाका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
3: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने सबै साथीले काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपिलमा भनेका छन्,
4: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन्। काठमाडौँमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपिल गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझे छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरुङले बिहिबार राति देवानगञ्ज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रुपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
5: सामान्य बन्दै गएर त ठिक छ। अब यहाँ पीडित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
5: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुर हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी 4 सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने।

0: राम्रो भन्दा उस्तै हो खासै अब भइरहे अब त्यहाँ प्रड्युस भइरहेको छ पत्ताको ठाउँमा पनि प्रड्युस भइरहेको छ पर्सामा सदाउनु त्यसपछि फेरि प्रड्युसहरू भयो सिचुएसन त जस्ट क्लियरै छ भन्नु पऱ्यो जिक्लियर तर मैले उस्तै छ हिजोको भन्दा क्लियरै चाहिँ भएको छैन उस्तै छ अनि अब थप दुःखद घटनाहरू चाहिँ केही भएको छैन तर अब कर्फ्यू सर्फ्यू पनि जिल्ला जिल्लामा कर्फ्यू छ सिरा सप्तरीमा कर्फ्यू छ धनुषामा कर्फ्यू छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर कर्फ्यू रङमा कतिपय घटनाहरू भइ नै रहेछन् अनि सत्ता लोकेसन नगरपालिकाहरू रहेको छ तर सत्ता र्याली सकेपछि अन्य र्यालीहरू पनि निस्केर त्यो कारबार पनि राज्य तोडफोड त त्यहाँ त्यति
1: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबिएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरुषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: बाट उत्तर अफ्रिका। गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय सञ्चार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: Radio Home.

0: मधेसका 8 जिल्लामा हिन्दूवादी संघ संगठनले दिनभर जसो प्रदर्शन गरेका छन्। सप्तरी, सिराहाको गोलबजार र लाहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलङ्गुवा र बरगथुवा, रौतहट, बारा तथा पर्साको बिरगन्जमा प्रदर्शन भएका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भए पनि कुनै अप्रिय घटना नभएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जनकपुरधाम, सिराहाको गोलबजार र लाहान, सप्तरीका राजविराज र बोधे वर्षायनमा कर्फ्यू जारी छ। सुनसरीमा साउन 10 भएको दोहोरो झडपमा परेर मृत्यु भएका 2 शव अस्पतालबाट निकालिएको छ। देवानगंज गाउँपालिका 3, कप्तानगंज ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझेको छ। बागमती प्रदेशको राजधानी तथा मकवानपुरको हेटौँडा, काठमाडौँ लगायत ठाउँमा भोलि वृहत सद्भाव र्याली आयोजना गरिने भएको छ। विपक्षी दलका राष्ट्रिय सभा सदस्यहरूले भने सुनसरीको सानो विवाद मिलाउन सरकारले नसकेकै कारण साम्प्रदायिक तनाव बढेको आरोप लगाएका छन्। सभा सदस्य रञ्जित कर्ण:
1: बरु दुःखको साथ धन्नुपर्छ, बरु पीडाको साथ धन्नुपर्छ। आज सरकारको कारणले गर्दाखेरि, गैर जिम्मेवारी कारणले गर्दाखेरि आज ठुलो दुर्घटना भयो, फेरि हुँदैछ। आज प्रायसो तराईका जिल्लाहरू, सुनसरीको देवानगंजबाट भएको यो घटना आज लाग्छ पुरा मधेस प्रदेश मात्र सिङ्गो आज नेपाल सल्किने अवस्था छ।
0: सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। वीरगंजमा आज साँझ 5 भोलि बिहान 6 निषेधाज्ञा समेत जारी गरिएको छ। प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपिल गरेका छन्। प्रहरी महानिरीक्षक तानबहादुर कार्कीले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देशबाट बच्न आग्रह गर्नुभएको छ।
2: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
0: गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती 3 रहेको धरमपुर महाविमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभा हल निर्माण गरेको छ। बुटोलबाट छवि पाण्डे:
3: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहाल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनुभयो।
4: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, 6 कोठा हुन्, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ भएको, वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
3: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हालमा 150 मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
0: सरकार, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिबीच 5 सहमति भएको छ। ऋणीहरूको पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा लघुवित्त संस्थाको नियमन प्रभावकारी बनाउने विषयमा सहमति भएको हो। कह वर्गका लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र ब्याङ्कबाट जारी सञ्चालन मार्गदर्शन 2081 पूर्ण पालना गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमन राष्ट्र ब्याङ्कले गर्ने सहमति भएको छ। लघुवित्त संस्थाकाबाट ऋण असुलीका क्रममा हुने गैर कानुनी गतिविधि नियन्त्रण गर्न पनि पहल गरिने भएको छ। विश्वकप सहितका अरू प्रतियोगितामा निजी लगानीकर्तालाई सेयर बेच्ने फिफाको प्रस्तावप्रति एसियाली फुटबल महासङ्घले पनि विरोध गरेको छ। फिफाको योजनाको विरोधमा उत्रिएका युरोपेली फुटबल महासङ्घ युएएफए, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घहरूको संगठन कोनकाफसँगै एएफसी पनि सामेल भएको हो। बीबीसी संवाददाता जेन ठगल:
5: Federation came out with some really strong words calling for an urgent review of governance and also saying not the first occasion

0: प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
1: म मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र कलकर संहिता मैले भनेको हो, कलकर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
2: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामीका प्रदेश प्रहरी भएको भए, त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन, त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न राखेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संहितासम्म विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
3: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनु भयो?
4: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृहमन्त्रीको पितृपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो, तपाईँ चार दिन पहिले गरिदिएको भए यो त फैलिने थिएन नि, यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडको नुकसान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो, यसले पनि सरकारले गम्भीरतासँग लैजानुपर्छ, यो गरिएको सम्झौता तपाईँले बोलेको कुरा
3: रेस्पोन्स ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
4: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो।
3: तपाईँहरू मधेसमा कसरी शान्तिपूर्ण बहाली गर्ने भनेर जानुभयो, तर प्रसङ्गवश आयो अथवा के भएर आयो यो राजतन्त्र संघीयता हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो? यो
4: अहिले जुन हिन्दूहरू कुरा पनि भइरहेछ नि, हिन्दू राष्ट्र बनाउने कुराहरू साम्प्रदायिक दङ्गामा पनि त कुराहरू उठिरहेको छ नि त, उहाँले के प्रश्न भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको हो।
3: भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामी हालौँ भनेर हो कि?
4: अब त्यो प्रसङ्ग भयो, संहिताको कुरा जब हामीले जोर दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो, जो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त।
3: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै?
4: अब त्यो त अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो, संहिता खारिजको प्रस्ताव हामीले ल्याएकै होइन, त्यो तपाईँ गलत बुझ्नुभयो, प्रदेश सभालाई यति ठुलो चाहिँ भएन, प्रदेशको सरकार क्याबिनेट यति ठुल्ठुलो भएन, त्यसमा पो हामी सुधार खोजेको भनेर सफाई दिँदै हुनुहुन्थ्यो। अब मुख्य कुरा के भने, यावत जति कुरा भने पनि भनाइ र गराइमा के छ त्यो हेर्न बाँकी छ नि त।
0: साम्प्रदायिक सद्भावमा खलल पुर्याएको भन्दै प्रहरीले मधेसका 5 जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै धनुषामा 19 जनालाई हिरासतमा लिएको छ। सर्लाही, सिराहा, महोत्तरी र पर्सावाट समेत उनीहरू पक्राउ परेका प्रहरीले उल्लेख गरेको छ। मधेसका 8 जिल्लामा हिन्दूवादी संघ संगठनले दिनभर जसो प्रदर्शन गरेका छन्। सप्तरी, सिराहाको गोल बजार र लाहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलङ्गवा र बरथवा, रौतहट बारा र पर्साको बेरगंजमा प्रदर्शन भएका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीचडप भए पनि कुनै अप्रिय घटना नभएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जनकपुरधाम, सिराहाको गोल बजार र लहान, सप्तरीका राजविरास र बोधे बरसाइनमा कर्फ्यू जारी छ। सुनसरीमा साउन 10 भएको दोहोरो झडपमा परेर मृत्यु भएका 2 शव अस्पतालबाट निकालिएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजका प्रकाश मेहता र जयप्रकाश मेहताको सब परिवारले बुझेको छ। हेटौँडा काठमाडौँ लगायतका ठाउँमा भोलि वृहत सद्भाव रयाली आयोजना गरिएको छ।
5: अहिलेसम्मका खबर यति नै।

0: रोड पिकमा हराइरहेका म्याग्दीका निर्मल पुर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पुर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेसल बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पुर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पुर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्ट लिबरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पुर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्ट लिबरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पुर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पुर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पुर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रोब्रम दुई जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यासरब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिकप्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न डाकेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संहितासम्मका विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
2: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनु भयो?
3: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृह मन्त्रीको पितृपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो, तपाईँ 4 दिन पहिले गरिदिएको भए यो चाहिँ फैलिने थिएन नि। यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडौँको नोक्सान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो। यसले पनि सरकारले गम्भीरतासँग लैजानुपर्छ। यो गरिएको सम्झौता, तपाईँले बोलेको कुरा,
2: रेस्पोन्स ढिलो भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
3: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो।
2: तपाईँहरू मधेसमा कसरी शान्तिपूर्ण बहाली गर्ने भनेर जानुभयो, तर प्रसङ्गवश आयो अथवा के भएर आयो यो राजतन्त्र संघीयता हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो? यो
3: अहिले जुन हिन्दूहरू कुरा पनि भइरहेछ नि, हिन्दू राष्ट्र बनाउने कुराहरू, साम्प्रदायिक दङ्गा पनि त कुराहरू उठिरहेको छ नि त। उहाँले के प्रश्नमा भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त, सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको हो।
2: भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामिहालौँ भनेर हो कि?
3: अब त्यो प्रसङ्गवश संहिताको कुरा जब हामीले जोड दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो। यो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त,
2: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै।
3: अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो। संहिता खारिजको प्रस्ताव हामीले ल्याएकै होइन, त तपाईँ गलत बुझ्नुभयो। प्रदेश सभालाई यति ठुलो चाहिँ भएन, प्रदेशको सरकार क्याबिनेट यति ठुल्ठुलो भएन, त्यसमा पो हामी सुधार खोजेको भनेर सफाई दिँदै हुनुहुन्थ्यो। अब मुख्य कुरा के भने, यावत जति कुरा भने पनि भनाइ र गराइमा के छ त्यो हेर्न बाँकी छ नि त।
0: अब खबर फटाफट।
2: प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान शुरू। प्राङ्गारिक भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साइत हेरेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई अब 15 दिनको म्याद।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सामाजिक सञ्जालमा फैलने नकारात्मक सन्देशबाट बस्न आग्रह गर्नुभएको छ।
1: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फर्कन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
0: प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले राष्ट्रिय एकता अहिलेको आवश्यकता हो भन्नुभएको छ।
2: यस संवेदनशील परिस्थितिमा मुलुकको सर्वोत्तम हित, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई केन्द्रमा राखी शान्ति र सुरक्षा अवस्थालाई यथाशीघ्र सामान्यकरणतर्फ उन्मुख गराउन सबै पक्षले संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्नु अत्यन्त आवश्यक छ।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्यसँगको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रय स्थलमा कपडा र किताब बेचेको थाहा पाएको बताउनु भएको छ।
3: अलिकति अब बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू, झोलाहरू भिजेको, किताबहरू भिजेको लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर, किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल, पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू, वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गएर उपलब्ध पनि गराएका थियौँ।
0: मदन कुमारी सहगरिमाले विस्थापित सुकुम्बासीका बाल बालिका बारे प्रश्न सोध्नु भएको थियो।
4: जुन आत्मसम्मानमाथि गम्भीर आघात पुगेको छ, त्यसबाट बाल बालिकाको मनोस्थितिमा परेको नकारात्मक असर बारे सरकार आफ्नो जिम्मेवारी प्रति गम्भीर छ? यस्तो मनस्थितिमा हुर्किएका बाल बालिका भोलिको कस्तो नागरिक बन्छन्?
0: प्रख्यात आरोही तथा पूर्व रोयल मरिन निर्मल पूर्जा नेम्स धाई सहित ब्रोड पीकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। अंग्रेजी सेवाका सुसार्पाले पाकिस्तानी अधिकारीहरूलाई उल्लेख गर्दै बताए अनुसार हराएका आरोही भएको क्षेत्र पहिचान भए पनि उनीहरूको अवस्था खोजी भइरहेको छ।
5: The General Secretary of Pakistan's Alpine Club says the search and rescue operation looking for the 10 climbers missing in the Karakoram Mountains has detected the location of 4 of their trackers, although they can't identify if the climbers they belong to are dead or alive. The expedition is being led by Nepal-born former British Special Forces soldier Nirmal Purja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
0: अब खबर फटाफट।
6: प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान शुरू। प्राङ्गारिक, भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साइत हेरेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई अब 15 दिनको म्याद। पहिलो चरणमा त्रिपुरेश्वर, कलङ्की, जडीबुटी, पेप्सिकोला, त्रिपुरेश्वर, लाजिमपाट, सामाकोशी, गङ्गपु, किर्तिपुर र पुरानो बानेश्वर गौशाला चाभेल क्षेत्रको अव्यवस्थित तार हटाउनु पर्ने। 3,00,000 पुरस्कार राशिको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट 5 कृति छनौट। क्षितिज समर्पणको तोर्किन, सीमा आवासको महायुग, नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह र नदीशको हिउँद मध्ये एउटाले पुरस्कार जित्ने। र मेची भन्सारबाट गएको वर्ष दिनमा 1,79,00,000,000 छुर्पी निर्यात, पोहोर साल भन्दा यसपालि झन्डै 40 करोड बढी आउँदा।
7: BS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: विस्थापित सुकुम्बासी बस्तीका बाल बालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितताको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवेदकहरू तिलोत्तम पौडेल र वरूण बस्यालले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो। नेपालको संविधानको धारा 133 र 3 बमोजिम उत्प्रेषण युक्त परमादेश लगायत आदेश गरी पाउँ भन्दै उनीहरू रिट निवेदन दर्ता गराएका हुन्। उनीहरूले रिट निवेदनमा सर्वोच्चकै आदेश बमोजिम सुकुम्बासीको घर चहरा भत्काउने विस्थापन गर्ने कार्य तत्काल रोक्नुपर्नेमा हालसम्म पनि सो कार्य निरन्तर भइरहेको भन्दै मानव अधिकारको बर्खिलाप जबरजस्ती बालबालिकामाथि भएको अन्यायपूर्ण कार्यले अदालतको अवहेला नाममा पनि कार्यवाही माग गरिएको छ। ब्रोड पीकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल फोर्स सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पूर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेको बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्ट लिबरमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रुब्रम दुई जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रुब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिकप्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन। म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
2: मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही एक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो। संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र दलदर संहिता मैले भनेको हो, दलदर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरीको घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ। त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण भएको दावी गर्नुभएको छ।
3: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए। त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन। त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको मातहत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सामाजिक सञ्जालमा फैलने नकारात्मक सन्देशबाट बस्न आग्रह गर्नुभएको छ।
4: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।

सरकार र लघु वित्त पीड़ित बीच पाँच बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदनमा सिफारिश गर्ने र लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धरपकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। पोखरा महानगरपालिका 18 चिसा खोलामा विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 जना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका 18 की 22 वर्षीय मनदेवी छेत्री, 21 वर्षीय इन्द्रा लामा, 45 वर्षीय टीका माया तामाङ र 40 वर्षीय मीन कुमारी गुरूङलाई नियन्त्रणमा लिएको हो। चारैजनालाई मानव बेचबिखन तथा अवसर पसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले बिहान 6 बजीसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ। वीरगंज महानगरपालिकाका 4 ठाउँ पूर्वतर्फ प्रतिमा चोक, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको हो। केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। ठगी अपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएका नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क र एनसेल आजियाटा लिमिटेडको मिलेमतमा गैर कानूनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैर कानूनी रूपमा लिलाम गरेको आरोपमा पक्राउ गरेको हो। ठगी अपराधिक विश्वासघात तथा संगठित अपराध मुद्दामा भण्डारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। संघीय संसद सचिवालयका विभिन्न विषयसँग सम्बन्धित 9 वटा विधेयक दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083, खानी तथा खनिज पदार्थ विधेयक 2083, मानव बेचबिखन तथा अवसर पसार पहिलो संशोधन विधेयक 2083, राहदानी पहिलो संशोधन विधेयक 2083, मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083, बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 र कर्मचारी संचय कोष तेस्रो संशोधन विधेयक 2083 रहेका छन्। यस्तै राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 र संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दर्ता भएका छन्। प्रतिनिधि सभाको साउन 19 गते मंगलबार र राष्ट्रिय सभाको बैठक यहू साउन 18 गते सोमबारका लागि तोकिएका छन्। सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक सहित 166 विधेयक सदनमा पेश गर्ने एकीकृत विवरण घोषणा गरेको छ। दाङका विभिन्न सामुदायिक भवनबाट 21 थान भरुवा बन्दुक बरामद गरिएको छ। दाङका विभिन्न युनिटबाट खटेका प्रहरी टोलीले
तुलसीपुर उपमहानगरपालिका आश्वारा सामुदायिक भवनबाट एक थाक बन्दुक र छ्रा चाख बरामद गरेको हो। खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सरकार लघुवित्त पीड़ित बीच पाँच बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर थर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेता संघको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
1: म मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र दलगर संहिता मैले भनेको हो, दलगर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज मिति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
2: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए, त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन, त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथहत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: इजरायलले दक्षिणी लेबनानमा रहेको क्रुसेडर युगको ब्युफोर्ट महल नजिकै विशाल विस्फोट गराएको छ, जुन लोपोन्मुख विश्व सम्पदा स्थल हो। इजरायलले हिजबुल्लाह गुरु सुरुङहरू भत्काउन 700 टन विस्फोट प्रयोग गरेको बताइएको छ। थप बीबीसी संवाददाता सोबास्टियन असरबाट।
3: Both at Castle has been a strategic prize for many military forces down the ages. In recent decades, it's changed hands between the IDF and Hezbollah. Israel captured it just 2 months ago, hailing this as a big victory. Now it's used 700 tons of explosives to destroy what it says are tunnels built by Hezbollah, while the Iranian-backed group was in control of the fortress with its commanding position of the southern Lebanon. The Lebanese Culture Ministry has expressed concern that the blasts may have damaged the UNESCO-listed castle.
0: दर्जनौ मानिसहरूलाई गाड्न र दाह संस्कार गर्न सफल भएकोमा पूर्व अन्त्येष्टि निर्देशक रोबर्ट बुसलाई 20 वर्षको जेल सजाय सुनाइएको छ। हल क्राउन कोर्टका न्यायाधीश बुसको कार्यले समझभन्दा बाहिरको स्तरमा पीड़ा र पीड़ा निम्त्याएको बताउनुभयो। 48 वर्षीय बुसले 67 वटा अपराध स्वीकार गरे, जसमा परिचितहरूको खरानी परिवारलाई दिने पनि समावेश छ। हम्बरसाइड प्रहरीका जासुस सुपरिन्टेन्डेन्ट अल कटिस अनुसार एक जटिल भावनात्मक रूपमा पीडादायी मुद्दा थियो।
4: Behind every inquiry and every item of evidence was a person who had died, a family who had lost a loved one, all of whom were seeking answers and where possible some measure of resolution. There is absolutely no sentence that can be given to Robert Bush that will undo the hurt that has been caused. Many families have had to relive the loss of someone they've loved, whilst others will continue to live with questions that may never be answered.
0: विश्वकप सहितका अरू प्रतियोगितामा निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको प्रस्तावप्रति एसियाली फुटबल महासंघले पनि विरोध गरेको छ। फिफाको यो योजनाको विरोधमा उत्रेका युरोपेली फुटबल महासंघ युएफा, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन फुटबल संगठनहरूको संगठन कोनकाफसँगै एफसी पनि सामेल भएको छ। फिफाले पनि यो प्रस्तावबारे परामर्श भइरहेको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS Gurkha Radio.

बुद्धि सरकार लगभग वित्त पीड़ित बीच पांच बुद्धि सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले संपूर्ण आंदोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने भएको छ। समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने र लघु वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघु वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ।